उल्याउन खनालाई नै कक्क हाम तिनी खनालाई नै महात्मा गान्धीजी साइकलङमणि नाङमणि केसा कक्र बसालङ्का